Sometimes it's in the paper, it's always

Thank you.

Angelo Picciotto.

Thank you.

Thank you.

0: को आवश्यकतालाई मध्यनजर गर्दै शहर दुलेगौडा हेल्पपोस्ट चोक नजिकै रन्दकी हार्डवेयर को सटर लाइन में रहेको प्रिन्स फेन्सी हाउस में आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालक देखि वृद्ध सम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइन का कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115।
2: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल गुरुङगोमा कक्षा 11 को नया भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
3: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
2: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565-71479 र 98560-62265।
4: ए सबिना, यसको हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु त त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चौक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
6: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइरोइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: उपचार हुने रोगहरू
6: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
7: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
6: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
7: दिशा पिसाब एवं पेटको समस्या,
6: तौल घटबड हुने वा थाइराइडको समस्या,
7: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
6: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहु,
6: फोन नम्बर 0564142333 र 98678-61887।
8: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ?
5: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
9: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805001422, दिपेश मल्ल ठकुरी 9805001420,
9: दीप मल्ल ठकुरी 9460141530।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
11: नमस्ते, म डाक्टर अर्चना वैद्य, सिनियर गाइनेकोलोजिस्ट अब्स्टेट्रिशियन। म सरकारी इन्टरनेसनल हस्पिटलमा कार्यरत छु। म एउटा वरिष्ठ स्टुडेन्ट विशेषज्ञको आइसकेर यहाँ काम गरिरहेको 20 वर्ष जति भयो नै थालेको छ। अहिलेको विषय चाहिँ मैले हेर्दाखेरि संस्कृति वजनवृत्त अथवा चाहिँ मेनोपाज भनिन्छ। यो चाहिँ हाम्रो समाजमा धेरै मानिसले नबुझा जस्तो उसको जुन यो महिनावारी सिकिसकेपछि आउने जुन समस्याहरू हुन्छ त्यो समस्यालाई चाहिँ आफैले पनि नबुझ, परिवारले पनि नबुझ र सरकारले पनि नबुझे जस्तो लाग्छ। त्यसमा उसको बारेमा चाहिँ म के बोल्न गइराखेको छु, उसमा कस्तो हुन्छ भने कुनै पनि महिलाको महिनावारी भइरहेको 40-45 वर्षपछि बिस्तारै महिनावारी गडबडी हुँदै जाने अनि त्यस पछाडिको समयमा 3 महिना, 4 महिना, 6 महिना नहुने अनि हुँदा हुँदै बिस्तारै बिस्तारै 1 वर्षसम्म रोकिन थाल्छ। त्यसरी 1 वर्षसम्म रोकिसके पश्चातलाई हामीले चाहिँ यो महिनामा चाहिँ अब रोजनमा वृत्त अथवा मेनोपज भयो भनेर हामीले त्यसरी हामी बिरामीलाई मान्छौँ। तर यो भन्दैमा चाहिँ अब मेरो बुढेसकाल लाग्यो, अब यस्तै रहेछ भन्ने कुरा चाहिँ होइन। यसमा कस्तो हुन्छ भने जब महिनावारी सुत्ने बेला सुरु हुन्छ, जस्तो कि हामीले 44-45 वर्षबाट हामीले बिरामीलाई भन्न थाल्छौँ अब तपाईँको महिनावारी बिस्तारै सुत्छ होला भनेर, त्यसरी भन्दा भन्दै उहाँहरू समस्या भइराखेको हुन्छ तर उहाँहरू आउनुहुन्न। के सोच्नुहुन्छ भने महिनावारी अब सुत्ने बेला भयो यस्तो हो, तर यो होइन। मैले यति मात्र के भन्न खोजेको भने महिनावारी 1 वर्षसम्म सुकिसके पश्चात हामीले महिनावारी सुकिसकेपछि के समस्या आउँछ यो बारेमा थाहा पाउन जरुरी हुन्छ। जस्तो कि हामीले हेर्छौँ सरस्वती हुँदाखेरि महिनावारी हुँदाखेरि धेरै रगत बढ्ने होइन, कसैको अब 7 दिनमा सुत्छ भने 10 दिन, 15 दिन, 20 दिनसम्म हुने अनि फेरि 15 दिनको दौरामा फेरि हुने, यसरी इरेगुलर मेन्स्ट्रुएसन भनिन्छ। रेली थियो यस्तो हुन थाल्यो भने शरीरको रगतको मात्राहरू कम भएर गएर अलिकति गाह्रो हुने, काम गर्न गाह्रो हुने होइन, हिमोग्लोबिन कम हुँदाखेरि एनिमिया भनिन्छ, त्यसले गर्दाखेरि अब मुटुको धडकन बढ्ने, फेरि पनि उपाय गर्दाखेरि गाह्रो हुने, गाउँघरमा दिदी बहिनीहरूलाई झन् अब खेतमा काम गर्नुपर्ने हुन्छ, सबै गाह्रो भएको हामीले महसुस गरेका छौँ। त्यस्तै प्रकारले महिनावारी सुकिसके पछाडि चाहिँ अब चिडचिडापन, जस्तो कि एकदम झिँझोपन, कोही मान्छे बोलिराखेको छ भने उसलाई चाहिँ अब प्रसन्नै नपरोस्, अब यो काम चाहिँ सकिहालोस्, यो बोल्ने चाहिँ काम सकिहालोस्, यस्तो किसिमको चाहिँ एउटा झिँझोपन लाग्ने अनि ध्यान पनि कुनै समयमा ध्यानै नलाग्ने, काम गरिराखेको छ सबै विषय ध्यानै नलाग्ने अनि एकदम साँचोता राख्ने, घरमा के काम गर्ने यस्तो पनि बेला बेलामा उसलाई त रिकलेक्सनमा हुने, ताकि उसले बिर्सने बानी जस्तो यस्तो किसिमको हामीले भेटिराखेको हुन्छ। भनिराखेको पनि हुन्छ महिला दिदी बहिनीहरूले चाहिँ एकदम आजकल बिर्सन थालेको छौँ भनेर, कुनै किताब पढ्ने गरेको छ भने त्यो किताब पढ्दा पढ्दै त्यो किताब के पढे पनि थाहा नहुने, यस्तो किसिमको एउटा भनौँ कम्युनिटी फङ्सन भनिन्छ इङ्ग्लिसमा, त्यो चाहिँ एकदम कम भएको देखेको छ हामीले होइन। त्यस्तो प्रकारले जुन पहिला एकदम चनाको हुने, अलर्ट हुने, सबै काममा एकदमै स्फूर्तिका साथ गर्ने, त्यो चाहिँ एकदमै कम भएको, एकदम छिटो तपाईँ लाग्ने यस्तो भइराखेको हुन्छ। अनि अब निन्द्रा पनि एकदमै नपर्ने, जस्तो कि अब सुरुमा अलिकति सुतिहाल्यो अनि त्यस पछाडिबाट निन्द्रा ठक्क खुल्यो, खुलेपछि निन्द्रै नपर्ने अथवा कसैको चाहिँ निन्द्रा आउनै गाह्रो हुन्छ, यसको स्लिप डिस्टर्बेन्सै भन्छ। यसो निन्द्राको पनि समस्याहरू बेसी धेरै हामीले पाइरहेको हुन्छन्। यस्तो दिदी बहिनीले भन्दाखेरि चाहिँ कामको प्रेसर होला, कुनै स्ट्रेस होला भनेर घरको मान्छेले हुन्छन्, तर त्यो होइन, यो चाहिँ महिनावारी सुकिसकेपछि यस्तो समस्या आउन सकिन्छ हामीले धेरै देखेका छौँ। त्यस्तै प्रकारले पसिना आउने, छलफल जाडोमा पनि छलफल पसिना आउने, पसिना आयो लाइक कपालभरि रङहरू भिज्दै गएर पसिना आउने, एकैछिन फेरि जाडो हुने, यस्तो किसिमको जुन हप्ता गर्मी हुने, जाडो हुने, त्यो लुगा नै थाल्नुपर्ने किसिमले सुत्या बेलामा सिरक थाल्दै जस्तो,
5: एकैछिन फेरि चिसो हुने,
11: जाडो जाडो एकदम एक किसिमको अनुभव हुन्छ, त्यो चाहिँ एकदम अचम्मको अनुभव हुन्छ, त्यो त्यो भइरहेको हुन्छ तर बिरामीहरूले हामी त नबुझिरहेको पनि हुन्छन् कतिसम्ममा चाहिँ त्यो थाइरोइडलाई चेक गरौँ नि भन्छन् त्यो होइन त्यो महिनावारी सिकिसके पश्चातमा चाहिँ एउटा हाम्रो शरीरमा हर्मोन हुन्छ त्यो भनेको पाठेघरको दुईतिर दुईवटा डिम्ब हुन्छ त्यो दिन दुईवटा डिम्बबाट निस्किने एउटा इस्ट्रोजन भन्ने हर्मोन हुन्छ त्यो हर्मोनको कमी हो त्यो डिम्बले चाहिँ काम गर्ने बिस्तारै बिस्तारै छोड्दै जान्छ छोड्दै जाँदाखेरि एउटा हर्मोन हुन्छ इस्ट्रोजन भन्ने त्यो कम हुँदाखेरि चाहिँ हाम्रो शरीरमा यो सबै विभिन्न जुन परिवर्तनहरू आइराखेको छ यस्तो किसिमको हामीले परिवर्तन देखिराखेको छौँ होइन त्यस्तै प्रकारले अब धेरै लामो समयसम्म यो महिनावारीको समस्या महिनावारी बन्द भइसके पछाडिको समस्याहरू हेर्दाखेरि चाहिँ उनीहरूलाई देखिने भनेको हाड जोड्ने एकदमै दुख्ने उड्दा बस्दा गाह्रो हुने हड्डीहरू पातलो भएर जाने अनि काम गर्दा गर्दै कहीँ अलिकति ठक्कर ठोक्कर लाग्यो भने त तुरन्तै फ्र्याक्चर हुने त्यसो गरेर हामीले धेरै दिदी बहिनीहरू महिलाहरूको चाहिँ यो हड्डीको समस्याले गरेर हाड जोड्नेको समस्याले गरेर एकदमै गाह्रो पनि भएको देखाएको छौँ विभिन्न ठाउँमा फ्र्याक्चरहरू पनि देखाएको छौँ त्यस्तै प्रकारले हेर्दाखेरि पिसाब लाग्ने छिटो छिटो पिसाब लाग्ने राति तिनचोटि चारचोटि उठ्यो भने त निन्द्रा गइगयो त्यस कारण यसरी निन्द्रा पनि निन्द्रालाई पनि डिस्टर्ब हुने गरेर पिसाब चाहिँ रातभरि गइराख्ने पनि हुन्छन् यसरी यस्तै प्रकारले चाहिँ अब योनिमा चाहिँ अब सुक्खापन जस्तो देखिने होइन एकदम ड्राई भइजाइना भन्छ त्यसले गर्दाखेरि अलिकति चिलाउ राख्ने जस्तो त्यसलाई ड्राई भइजाना भएर चिलाउ राख्ने अनि पोल्ने पिसाब खराबी छैन तर पिसाब गर्दाखेरि एकदम पोल्छ भनिन्छ त्यो भनेको मतलब त्यो हर्मोनको कमीले गर्दाखेरि योनिको जो भित्रको जुन भित्ता हुन्छ त्यो एकदमै सुक्खा भएर गएको हुन्छ त्यसले गर्दाखेरि त्यो हर्मोनको कमी हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ अब त्यसमा कसो भन्छ धेरै डक्टरहरूले चाहिँ युरिन चेकअप गराउनुहुन्छ इन्फेक्सन केही देखिँदैन त्यतिकै एन्टिबायोटिक चाहिँ दिइराखेको हामीले पाएको छौँ त्यस कारण चाहिँ महिना सुकिसकेको दिदी बहिनीहरूलाई चाहिँ पिसाबमा गाह्रो भयो होइन ड्राइनेस भइजाइना भयो कहिलेकाहीँ यौन सम्बन्धमा आफ्नो एकदमै शारीरिक सम्बन्ध गर्दाखेरि कहिलेकाहीँ एकदमै ड्राइनेस हुन्छ दुख्छ यस्तो किसिमको अनुभवहरू पनि हामीले पाएका छौँ
12: त्यो हामीले त्यो महिनावारी सुकेर यो भएको उसलाई उसको इलाजै छैन भने चाहिँ हुँदैन उसको उपचार छ अब कहिले कहीँ कस्तो हुन्छ भने हाम्रो दिदी बहिनीले देखिरहेको हुन्छ समस्या भइरहेको छ जस्तो चाहिँ नहाल्नु हुनसक्छ यो यो किसिमको एउटा हुन्छ नि इन्फर्मेसन नपाएको हो कि होइन यो यो सम्बन्धी चेतना नै नभएको हो कि जस्तो पनि मलाई लागेर हामीले चाहिँ एउटा मेनोपोज सोसाइटी अफ नेपाल भनेर खोलेको छ तर म सन् पनि भनिन्छ अहिले त हालै भएकै म प्रेसिडेन्टबाट निस्केको हो चार दिन पनि भएको छैन त हामीले चाहिँ के गर्छौँ भने मेनोपोज सोसाइटीमा चाहिँ गाउँ गाउँमा गएर यही सबै कुराहरू हामीले जनचेतना मूलक कार्यक्रमहरू गर्ने विभिन्न स्कुल्सहरूमा गएर ब्याङ्कहरूमा गएर हामीले चाहिँ यो जनचेतनामूलकहरू काम गर्ने हेल्थ क्याम्प गर्ने कसैको समस्या छ भने यो समस्याको समाधान गर्ने यस्तो किसिमको हामीले काम गर्दै आएका छौँ हामीले काम गर्दैछौँ 8-9 वर्ष भयो संस्थाको संस्था स्थापना भएको त्यसरी हामीले काम गर्दैछौँ नागरिक हस्पिटलमा पनि हामीले जति पनि जस्तो मेनोपोज क्लिनिक भनेर गएको छ हामीले सो मेनोपोज क्लिनिकमा चाहिँ स्पेसली जस्तो महिना दिदी बहिनीहरूलाई चाहिँ जस्तो महिनाहरू बन्द भइसकेको छ उनीहरूलाई यसो गरेर हामी काउन्सिलिङ गर्छौँ र चाहिँ एउटा मेनोपोज प्याकेज भनेर पनि छ त्यो मेनोपोज प्याकेजमा सबै टेस्टहरू आउँछ जहाँ जहाँ जुन जुन समस्याहरूलाई हुन्छ त्यो समस्यालाई चाहिँ त्यसलाई चाहिँ हामी एड्रेस गरेर त्यसलाई हेरेर त्यस्तो किसिमको ब्लड टेस्टहरू गरिन्छ होइन पाठीघरको चाहिँ भिडियो एक्सरे गरिन्छ छातीको बेस्टको अल्ट्रासाउन्ड गरिन्छ यस्तो किसिमको हामीले जाँचहरू गर्छ र उनीहरूलाई चाहिँ हामीले ठुलो काउन्सिलिङ राम्रोसँग समेत लिएर काउन्सिलिङ गरेर हामीले पठाउँछौँ र त्यो रिपोर्ट आएको खण्डमा रिपोर्ट हेरेर उनीहरूलाई हामीले उपचार पनि गर्नेछ र यस्तो उपचार भनेको चाहिँ यदि हड्डी कमजोरी देखिरहेको उसलाई अर्थ दिने हो अब यो सबै कुरा ठिकै छ अलिक प्रोफाइलहरू भने सबै ठिकै छ थाइरोइड छैन सुगर छैन कुनै पनि समस्या छैन भने हामी स्टेट भएर एउटा हर्मोन ट्रिटमेन्ट थेरापी हर्मोन रिप्लेसमेन्ट थेरापी भन्छ उसमा जुन चिजको कमी छ हाम्रो शरीरमा जसले गर्दा यस्तो भएको हो त्यो हर्मोनहरू हुन्छ त्यो हर्मोन दिनुभन्दा अगाडि चाहिँ धेरै कुराहरू हामी विचार गर्छौँ जस्तै कि उसलाई हिस्ट्री बेस्ट क्यान्सरको हिस्ट्री छ भने त्यो औषधि दिँदाखेरि हामीले उसलाई समस्या के हुन्छ त्यो सम्झाउँछौँ

আমি কি বলবো?

ఏ చెప్పారు బాబుకు?

Thank you.

Thank you.

भाडा र टेक्निसियन खर्च बचत पनि हुँदा साथै राम्रो स्वास्थ्य हुने प्रतिबद्धता व्यक्त गर्दछन्। चाहिँ

무리 모아요. 저렇게 무리 모아요.

Dilluns, dona la tarda, eh? Com a punt. Sóc un dia de la vida.

internet radio.

ダメだね。

Thank you.

Aaron

Thank you.

Thank you.

sneak about the music.

Okay, honey.

数は何かなと。

Bye-bye.

ਸੰਗੀਤ ਸੀ ਨਾ ਤਾਂ ਪੂਜਾ ਨੇ ਲਾਏਗਾ ਸਰ।

Thank you.

Sorry, super.

ロンバーカバーと、ジュニバーサンカーとして出たくなる。

중간에 쓰는 거, 모든 비디오에 있는 비디오 파일을 또 파일을 얼른 쌓고

to po mají Roma. Me están denso. Ani a

Grazie.

Thank you.

Thank you.

Thank you.

Bueno, pues, todo el barrio me han dicho que no tiene.

Thank you.

Thank you.

Yeah.

意図すれば、再び人に抵抗するのか、意識すれば、再び。

Plug in the key phrase the house.

ஆனா சொன்ன வார்த்தை

Grazie.

Thank you.

Kanser zararlısı. Örneğin, grup antika, sürtücünlük odaklı

0865 414 236

हजुर स्वच्छ शान्त एवं प्राकृतिक वातावरणमा उत्पादित वस्तुहरूको रहेको छ। युनिक मल्टी एग्रो प्राली

4 2 3 0 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8 7 8

Yeah.

0: Ja.
1: Bidi Ade.
0: Top Zankarika Lagi, Chorok Memo.

Non sta a studiare una persona.

Hay un track que arriba, un estudio popular que se lo pone.

Yeah.

Uh-huh.

Thank you.

Abbott Dr. Lee,

ラジオ番組で、ね、テレビ編集バージョンで

Yeah,

Thank you.

Thank you.

Gracias.

Gençlik partisi tarihleri, gençlik partisi.

0: Bihana artis de
1: Thank you.

প্রতিনিধি সভা বৈঠক পরিচালনা করা

स्वास्थ्य सेवा सहज सुलभ र

Ama bir yola sonra saat 10'da

Nada, ¿no?

Thank you.

Thank you.

Benim de böyle bir şey sana fazla sağlıklı bir durum var. Bu

0: Accepting people out until next one.
1: Thank you.

Ich habe das Gefühl, dass ich nicht mehr so gut bin.

Bagmati

Thank you.

Thank you.

頑張ってもらえる。そう。

0: ജില്ലക്കാർക്ക് ജനങ്ങൾക്കറിയില്ല ഏറ്റവും
1: इस वीरेंद्र स्वास्थ्य क्लिनिक धुलीगोड़ा में नेपाल आर्मी हॉस्पिटल तथा पद्मा नर्सिंग होम पोखरा में कार्यरत वरिष्ठ फिजिशियन पेट छाती मोटो थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुविधी आउनु भने भएकाले संबंधित रोग का बिरामीहरूलाई स्वास्थ्य लाभ लिन हुन हार्दिक अनुरोध गर्दछ।
2: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मोटो रोग छाती दुख्ने पोल्ने जोड़ने धड़कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखि रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिशा पिसाब एवं पेटको समस्या
1: औ घटबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइको रोग जस्ता समस्याहरूको फेरचाप उपचार तथा परामर्श सर्दै भिडौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनएमआरआई स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी वार्षिक लेयर तथा फार्मेसी सेवाको लागि
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लमण्डल चार दिनगौड़ा पलह
1: फोन नंबर 0635414233 र 98778187।
3: इंटरनेशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी करक रिफरल हॉस्पिटल बागडोगरा पोखरा में
4: इंटरनेशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म 5:30 बजे पछि अथवा आवश्यकता अनुसार इस करक मेमोरियल हॉस्पिटल नागडोगरा पोखरा में आने होने भएकोले समय में अपने स्वास्थ्य परीक्षण करी स्वास्थ्य लाभ पाउनुहोला। सुनिएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना कुनै ठिकमा उपचार गर्ने विधि
5: आकर्षक आधुनिक डिजाइनको घर तथा विवाहका सोचकै बहुमा

Thank you.

Hasta luego.

छ। इरानी राष्ट्रपति मेसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छनृ।

いろんな色の木が並ぶ。

ね、

Thank you.

Ja,

Okay.

0: यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
1: सेन्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी तीन दुलीगौडा दूर बाराही मन्दिर जाने जीपलाई नघाडे शाखा
0: खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
1: सेन्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी तीन दुलीगौडा दूर बाराही मन्दिर जाने जीपलाई नघाडे शाखा दुलीगौडा।

Thank you.

Thank you.

Thank you.

بالتبع. وبعد ما بعثت بالتبع.

Exciting pop art under my block. Studio Bastard.

Ez a műsor a Magyar Rádió utazik.

ফাউন্ডেশন মাধ্যমে সম্মানিত সম্পন্ন হয়েছে।

Yeah, and then